0: جہاں ظاہری طور پر زندگی کے وسائل موجود نہیں تھے۔ ایک ماں اپنے ننھے بچے کے لیے پانی تلاش کرتی ہے، ایک بیٹا اللہ کے حکم کے سامنے صبر اور اطاعت کا اظہار کرتا ہے، اور ایک باپ اور بیٹا مل کر اللہ کے مقدس گھر کی بنیادیں بلند کرتے ہیں۔ ان تمام واقعات کے درمیان ایک مشترک حقیقت کیا ہے؟ اس کا جواب ہے اللہ کے سامنے مکمل تسلیم اور فرما برداری۔ آئیے اس سفر کو سمجھنے کی کوشش کرتے ہیں۔ جب حضرت ابراہیم علیہ السلام کی قوم نے ان کی دعوت کو قبول کرنے سے انکار کیا اور مخالفت بڑھ گئی، تو حضرت ابراہیم علیہ السلام نے اللہ کی طرف ہجرت کا ارادہ کیا۔ قرآن کریم میں حضرت ابراہیم علیہ السلام کے الفاظ بیان ہوئے ہیں، بے شک میں اپنے رب کی طرف جانے والا ہوں، وہ مجھے ضرور راہ دکھائے گا۔ یہ ایک مختصر جملہ ہے لیکن اس میں بہت گہرا ایمان موجود ہے۔ حضرت ابراہیم علیہ السلام نے اپنے مستقبل کی ہر تفصیل اپنے سامنے موجود نہیں دیکھی تھی، انہیں یہ معلوم نہیں تھا کہ آنے والے دنوں میں کون کون سی آزمائشیں ان کا انتظار کر رہی ہیں، لیکن انہیں اپنے رب پر اعتماد تھا۔ یہی تو ایمان کا ایک اہم پہلو ہے۔ دیکھا جائے تو انسان ہر چیز کو پہلے سے جاننا چاہتا ہے۔ ہم چاہتے ہیں کہ اگر کوئی فیصلہ کریں تو ہمیں معلوم ہو کہ اس کا نتیجہ کیا نکلے گا۔ ہم جاننا چاہتے ہیں کہ ہم کہاں پہنچیں گے، ہمیں کون سا راستہ اختیار کرنا ہوگا، راستے میں کون سی مشکلات آئیں گی، اور آخر میں ہمیں کیا حاصل ہوگا۔ لیکن زندگی ہمیشہ یہ تمام معلومات پہلے سے نہیں دیتی۔ کبھی اللہ تعالیٰ ہمیں صرف اگلا قدم دکھاتا ہے، اور بندے کا کام ہوتا ہے اس قدم کو ایمان، حکمت اور ذمہ داری کے ساتھ اٹھائے۔ حضرت ابراہیم علیہ السلام نے بھی یہی کیا، انہوں نے اللہ کی طرف سے دی گئی رہنمائی پر اعتماد کیا اور آگے بڑھ گئے۔ لسنرز، ہماری زندگی میں بھی ایسے موقع آتے ہیں جب ہمیں فیصلہ کرنا ہوتا ہے لیکن مستقبل واضح نہیں ہوتا۔ مثلا کوئی شخص اپنی زندگی میں غلط ماحول کو چھوڑ دینا چاہتا ہے، اسے معلوم ہے کہ موجودہ ماحول اس کے ایمان، کردار یا سکون کے لیے مناسب نہیں، لیکن اسے یہ نہیں معلوم کہ اس کے بعد کیا ہوگا۔ کسی نوجوان کو تعلیم کے بارے میں فیصلہ کرنا ہوتا ہے، کسی خاندان کو مشکل مالی حالات کے درمیان ایک درست اور اصولی فیصلہ کرنا ہوتا ہے، کسی انسان کو ناجائز فائدہ سامنے ہونے کے باوجود اسے چھوڑنا پڑتا ہے۔ ایسے وقت میں انسان کے دل میں سوال پیدا ہوتا ہے، اگر میں یہ راستہ چھوڑ دوں تو میرے ساتھ کیا ہوگا؟ یہی وہ مقام ہے جہاں توکل کا امتحان شروع ہوتا ہے۔ توکل کا مطلب یہ نہیں ہوتا کہ انسان سوچنا چھوڑ دے، توکل کا مطلب یہ بھی نہیں کہ انسان کوشش نہ کرے، اور توکل کا مطلب یہ بھی نہیں کہ انسان ہر معاملے میں بغیر منصوبہ بندی کے قدم اٹھائے، بلکہ توکل کا مطلب یہ ہے کہ انسان اپنی جائز اور ضروری کوشش کرے، صحیح راستہ اختیار کرے، اللہ سے رہنمائی اور مدد مانگے، اور پھر نتیجہ اللہ کے سپرد کرے۔ حضرت ابراہیم علیہ السلام ہمیں یہ سکھاتے ہیں کہ مستقبل کی ہر تفصیل معلوم نہ ہونا، اللہ تعالیٰ کی طرف سے رہنمائی نہ ہونا کے برابر نہیں ہے۔ ممکن ہے کہ ہمیں پوری منزل نظر نہ آئے، لیکن اگر ہمیں صحیح سمت معلوم ہے تو ہم اگلا قدم اٹھا سکتے ہیں۔ حضرت ابراہیم علیہ السلام پہلے ہی کئی آزمائشوں سے گزر چکے تھے، انہوں نے اپنی قوم کی مخالفت دیکھی، اپنی معاشرے کی روایات کے خلاف کھڑے ہوئے بت پرستی کو چیلنج کیا، اور پھر آگ کا سامنا کیا۔ ان آزمائشوں نے ان کے ایمان کو کمزور نہیں کیا بلکہ انہیں اللہ کے مزید قریب کیا۔ یہاں ایک اہم سبق ہے، ہم اکثر یہ سمجھتے ہیں کہ اگر ہم اللہ کے راستے پر چلیں گے تو ہماری تمام مشکلات ختم ہو جائیں گی، لیکن انبیاء علیہ السلام کی زندگی ہمیں یہ بتاتی ہے کہ اللہ کی اطاعت کا راستہ ہمیشہ دنیاوی آسانیوں سے بھرپور نہیں ہوتا۔ کبھی اللہ تعالیٰ اپنے نیک بندوں کو بھی आजमाइशों से गुजारता है। फर्क ये होता है कि मोमिन आजमाइश में तन्हा नहीं होता, उसके साथ अल्लाह पर ईमान होता है, उसके दिल में उम्मीद होती है, उसे यकीन होता है कि अल्लाह उसकी कोशिश देख रहा है और उसे ये एतमाद होता है कि अल्लाह की हिकमत इंसान की महदूद समझ से कहीं ज्यादा वसी है। अल्लाह ताला ने हज़रत इब्राहिम अलैहिस्सलाम को हज़रत इस्माइल अलैहिस्सलाम जैसी अजीम नेमत अता फरमाई। एक औलाद की नेमत इंसान के लिए कितनी बड़ी खुशी होती है। एक बच्चे की आमद के साथ वालदैन के दिल में मोहब्बत पैदा हो जाती है, उसके मुस्तकबिल के बारे में सोचते हैं, उसके लिए मंसूबे बनाते हैं, उसकी हिफाजत चाहते हैं, उसे अपने करीब रखना चाहते हैं। हज़रत इब्राहिम अलैहिस्सलाम भी अपने बेटे से मोहब्बत करते थे, लेकिन हज़रत इब्राहिम अलैहिस्सलाम की जिंदगी हमें ये सिखाने वाली थी कि मोमिन की मोहब्बतें भी अल्लाह की अताअत के ताबे होती हैं, नेमत भी इम्तिहान बन सकती है। कभी इंसान को गुर्बत से आजमाया जाता है, कभी बीमारी से या परेशानी से, कभी नाकामी से और कभी बहुत बड़ी कामयाबी और नेमत से। कभी अल्लाह ताला इंसान को ये देखने के लिए आजमाता है कि वो अपनी महबूब चीजों को किस तरह इस्तेमाल करता है। क्या नेमत उसे अल्लाह के करीब करती है, क्या वो नेमत को अल्लाह की अताअत के मुकाबले खड़ा कर देता है। हज़रत इब्राहिम अलैहिस्सलाम की जिंदगी हमें बताती है कि बेहतरीन बंदा वो है जो नेमत मिलने पर शुक्र करे और आजमाइश आने पर सब्र करे। अल्लाह के हुक्म से हज़रत इब्राहिम अलैहिस्सलाम, हज़रत हाजरा अलैहिस्सलाम और हज़रत इस्माइल अलैहिस्सलाम को एक ऐसी वादी में ले गए जहां बाद में बैतुल्लाह कायम होना था। उस वक्त वो वादी ऐसी थी कि जहां ना खेती थी ना ही जिंदगी के आम ज़ाहिरी वसाइल। हज़रत इब्राहिम अलैहिस्सलाम ने हज़रत हाजरा और हज़रत इस्माइल के लिए कुछ सामान रखा और फिर वहां से वापस जाने लगे। ये मंजर कितना मुश्किल होगा, एक माँ, एक नन्ना बच्चा, एक ऐसी जगह जहां लोग नहीं, खेत नहीं, पानी का बज़ाहिर कोई जरिया नहीं, और फिर शोहर और वालिद वहां से वापस जा रहे हैं। हजरत हाजरा अलैहि सलाम ने हजरत इब्राहिम अलैहि सलाम से पूछा कि वो उन्हें ऐसी जगह क्यों छोड़ के जा रहे हैं जहां ना लोग हैं और ना जिंदगी के जाहिरी जरिए। हजरत इब्राहिम अलैहि सलाम ने फौरन वजाहत नहीं की। हजरत हाजरा अलैहि सलाम ने फिर सवाल किया और आखिरकार पूछा, क्या अल्लाह ने आपको ऐसा करने का हुक्म दिया है? जब हजरत इब्राहिम अलैहि सलाम ने उसकी तस्दीक की तो हजरत हाजरा अलैहि सलाम ने एतमाद के साथ कहा, तो फिर अल्लाह हमें जाया नहीं करेगा। ये जुमला ईमान की ताकत की एक अजीम मिसाल है। हजरत हाजरा अलैहि सलाम ने हालात की मुश्किल को नजरअंदाज नहीं किया। उन्हें मालूम था कि वहां पानी नहीं है, उन्हें मालूम था कि वो एक सुनसान जगह पर हैं, लेकिन उनका ईमान हालात से बड़ा था। वो जानती थी कि अगर ये हुक्म अल्लाह का है तो अल्लाह अपने बंदों को बेसहारा नहीं छोड़ेगा। हजरत हाजरा अलैहिस्सलाम का ये जवाब हमें तवक्कुल का एक बहुत खूबसूरत पहलू समझाता है। तवक्कुल का मतलब ये नहीं कि हमें मुश्किलात महसूस ना हो। तवक्कुल का मतलब ये भी नहीं कि इंसान खौफ, परेशानी या बेचैनी से बिल्कुल आजाद हो जाए। इंसान इंसान है, उसके दिल में जज्बात होते हैं, लेकिन ईमान इंसान को ये ताकत देता है कि मुश्किल जज्बात के बावजूद वो अल्लाह पर एतमाद रखे। हजरत हाजरा अलैहिस्सलाम के सामने मुश्किल हकीकत थी, लेकिन उनके दिल में एक और हकीकत भी थी, अल्लाह मौजूद है, और जब अल्लाह मौजूद है तो उम्मीद मौजूद है। यही ईमान इंसान को नामुमकिन दिखाई देने वाले हालात में भी कोशिश जारी रखने की ताकत देता है।
1: आप सुन रहे हैं स्टोरीज ऑफ प्रॉफिट्स आरजे महविश के साथ ओनली ऑन एफएम 107।
0: जब हजरत इब्राहिम अलैहिस्सलाम वहां से वापस जाने लगे तो उन्होंने अल्लाह ताला के हुजूर दुआ की। कुरान करीम में उनकी दुआ का जिक्र कुछ यूं आता

0: سامعین کرام، جس طرح احکام خداوندی سے بے نیازی نہیں ہو سکتی، اسی طرح اسوہ رسول صلی اللہ علیہ وسلم اور ان کی سنت سے بے پروائی اختیار نہیں کی جا سکتی۔ سنت رسول اللہ کی اطاعت بھی ایسی ہی ضروری ہے جیسی کتاب اللہ کی، اس لیے کہ دونوں کی پیروی حکم الہی کی پیروی ہے۔ سامعین کرام، انہی ہدایات کی روشنی میں پیش کیا جا رہا ہے پروگرام روح پرور سنتیں۔ اس پروگرام کے ہر قسط میں ہم ایک سنت نبوی صلی اللہ علیہ وسلم کا ذکر کریں گے، اس کے معنی پر غور کریں گے، اور یہ دیکھیں گے کہ کس طرح یہ سنت ہماری روزمرہ زندگی میں روشنی اور سکون کا ذریعہ بن سکتی ہے۔ سامعین کرام، ہم قرآن پڑھتے ہیں، آنکھیں الفاظ دیکھتی ہیں، زبان آیات ادا کرتی ہیں، کان انہیں سنتے ہیں، دل ان کے معنی پر غور کرتا ہے، لیکن قرآن کے ساتھ تعلق کی ایک کیفیت ایسی بھی ہے جہاں پورا جسم اس آیت کا جواب دینے لگتا ہے۔ قاری ایک ایسی آیت پر پہنچتا ہے جہاں سجدے کا ذکر ہے، اللہ کے سامنے جھکنے کا منظر ہے، انبیاء کے سجدے کا ذکر ہے، فرشتوں کی بندگی بیان ہو رہی ہے، یہ پورے کائنات کے اپنے رب کے سامنے جھکنے کی تصویر سامنے آتی ہے۔ تب قاری کیا کرتا ہے؟ تب قاری خود بھی سجدے میں چلا جاتا ہے۔ یہ ہے سجدہ تلاوت، اور شاید قرآن کے ساتھ زندہ تعلق کی سب سے خوبصورت عملی تصویروں میں سے یہ ایک بہت ہی عمدہ تصویر ہے۔ عبداللہ ابن عمر رضی اللہ عنہما فرماتے ہیں، نبی کریم صلی اللہ علیہ وسلم ہمارے سامنے ایسی صورت تلاوت فرماتے ہیں جس میں سجدے کی آیت ہوتی تو آپ سجدہ کرتے اور ہم بھی آپ کے ساتھ سجدہ کرتے، یہاں تک کہ کبھی ہم میں سے کسی کو اپنی پیشانی رکھنے کی جگہ بھی نہ ملتی، یعنی مجلس میں اتنے لوگ ہو گئے اور اتنے لوگ جھک گئے کہ بعض کو پیشانی رکھنے کی جگہ بھی نہیں مل رہی ہے۔ تو سوال یہ ہے کہ سجدہ تلاوت میں کیا پیغام ہے؟ سامعین کرام، قرآن مجید میں معروف مقامات پر سجدے کی آیات آتی ہیں جن کی تعداد اور بعض مقامات کی گنتی میں فقہا کے درمیان تفصیل اور اختلاف بھی پایا جاتا ہے، خصوصاً سورہ سعد کی سجدہ والی آیت کے بارے میں۔ لیکن آج ہمارا موضوع فقہی گنتی نہیں، آج ہم اس روح کو سمجھنا چاہتے ہیں۔ قاری کبھی سجدے کے حکم سے گزرتا ہے، کبھی انبیاء علیہ السلام کے سجدے کا ذکر پڑھتا ہے، کبھی فرشتوں کے جھکنے کا، اور کبھی پڑھتا ہے کہ اللہ کی مخلوقات اپنے رب کے سامنے سجدہ ریز ہیں۔ یہ سب پڑھتے ہوئے بندہ خود بھی جھک جاتا ہے، یعنی اسے جھک جانے کا حکم ہے، گویا وہ کہتا ہے کہ میرے رب، اگر تیری مخلوق تیرے سامنے جھکتی ہے تو میں بھی تیرے سامنے جھکتا ہوں۔ ابو ہریرہ رضی اللہ عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، جب ابن آدم سجدے کی آیت پڑھتا ہے اور سجدہ کرتا ہے تو شیطان ایک طرف ہٹ کر روتا ہے اور کہتا ہے، ہائے میری بربادی، ابن آدم کو سجدے کا حکم دیا گیا تو اس نے سجدہ کیا، اس کے لیے جنت ہے، اور مجھے سجدے کا حکم دیا گیا تو میں نے نافرمانی کی، میرے لیے آگ ہے۔ تو اصل فرق کہاں ہے؟ حکم دونوں کے سامنے ایک ہی ہے، مگر ایک نے کہا میں جھکتا ہوں اور دوسرے نے تکبر کیا۔ یہی بندگی اور سرکشی کا بنیادی فرق ہے۔ سامعین کرام، سجدے میں انسان کا سب سے معزز حصہ اس کی پیشانی زمین پر آ جاتی ہے، وہی پیشانی جسے انسان بلند رکھنا چاہتا ہے، وہی سر جس میں خیالات، منصوبے، علم اور فیصلے ہیں، بندہ اسے اپنے رب کے سامنے زمین پر رکھ دیتا ہے، گویا اپنے عمل سے کہتا ہے کہ اے اللہ، میری عقل اپنی جگہ مگر تیرے حکم سے بلند نہیں، سجدے کی روح ہے۔ تو سامعین کرام، جیسا کہ آیات السجدہ میں ہمارا جسم آیت کا جواب دینے لگتا ہے، ویسے ہی قرآن پڑھتے وقت ہمیشہ ایک سوال دل میں ہونا چاہیے، اگر آیت صبر کی تلقین کرتی ہے تو مجھے چاہیے کہ میں اپنے صبر کو دیکھوں، اگر آیت کہتی ہے کہ شکر کرو، میں اپنی ناشکری کو دیکھوں، یعنی اس کی اصلاح کی کوشش کروں، اگر معاف کرنے کی ترغیب ہے تو مجھے بھی اپنی راضی اور ناراضی کا حساب لگانا ہے، اگر نگاہ نیچی رکھنے کا حکم ہے تو میں بھی اپنی نگاہ کا جائزہ لوں، اگر زبان کی حفاظت کا درس ہے تو میں بھی اپنی گفتگو کو دیکھوں۔ بالکل اسی طرح جس طرح سجدہ تلاوت میں قرآن کے ساتھ تعلق کی ایک مکمل تصویر نظر آتی ہے، زبان پڑھتی ہے، دل سمجھتا ہے اور متاثر ہوتا ہے، بدن جھک جاتا ہے، اور یہی قرآن کے ساتھ مطلوب تعلق کی خوبصورت مثال ہے۔ اللہ سبحانہ و تعالی ہمیں ان لوگوں میں شامل فرمائے جو اس کی آیات سن کر ایمان، خشوع اور اطاعت میں مزید آگے بڑھتے ہیں۔ آمین یا رب العالمین۔
1: अल्लाह ताला हमें सुन्नत रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की कदर करने, उसे समझने और मोहब्बत के साथ अपनी जिंदगियों में उन्हें नाफिज करने की तौफीक अता फरमाएं। इसी दुआ के साथ प्रोग्राम रूपर व सुन्नत के आज के हलके से तकनीकी मुआविन शकील अहमद और मुझे तलहा अशरफ जमान को दीजिए इजाजत। अपना ख्याल रखिए, सुन्नतों को अपनी जिंदगी का हिस्सा बनाते रहिए। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु।
2: आप सुन रहे हैं FM 107,
3: FM 107, दिल से देसी।
4: हर नबी की जिंदगी एक सबक है, एक रोशनी जो हमें राह दिखाती है। उनकी कुर्बानियां, सब्र और अल्लाह पर यकीन हमें सिखाता है कि मुश्किलें आती हैं मगर ईमान हमेशा जीतता है। स्टोरीज ऑफ प्रॉफिट्स, स्टोरीज ऑफ प्रॉफिट्स, जिसमें आप सुनेंगे नबियों की दिलचस्प कहानियां, उनकी मेहनत, उनके इम्तिहान और उनके पैगामात जो दिल को छू लेते हैं। आप भी इस सफर में शामिल हों और इन पाक कहानियों से अपने दिल को रोशन करें।
3: सुनिए शो आरजे महविश खान के साथ हर बुध दोपहर 1 बजे से ओनली ऑन FM 107, दिल से देसी।
4: इस दुनिया में हमें मुख्तलिफ रिश्ते और ताल्लुकात जोड़ते हैं, मुख्तलिफ लोगों के साथ मेल जोल रखते हैं, जिनमें से कई अफराद को हम दोस्त भी बना लेते हैं। ये सोहबतें हमारी जिंदगी का एक नुमाया रंग बन जाती हैं। कुरान करीम में भी अल्लाह ताला ने कई अस्हाब के वाकियात बयान किए हैं ताकि हम इबरत हासिल करें और राहे रास्त पर आ जाएं।
5: सुनिए प्रोग्राम कससुल कुरान आरजे तलहा और आरजे सरवर के साथ हर जुम्मा दोपहर 1 बजे से सिर्फ FM 107 पर।
6: दोस्तों, स्कूबा डाइविंग और फ्री डाइविंग के दौरान हिफाजती कवानीन पर अमल जरूरी है। विदारत दाखला ने स्कूबा डाइविंग और फ्री डाइविंग के शौकीन अफराद को हिदायत दी है कि हिफाजती कवानीन पर सख्ती से अमल किया जाए ताकि पानी के नीचे होने वाले हादसात से बचाव मुमकिन हो और गोताखोरी या वाटर डाइविंग को महफूज बनाया जा सके। याद रखें कि डाइविंग शुरू करने से पहले ट्रेनिंग लेना बहुत जरूरी है जो किसी ऑफिशियल इदारे से हासिल की जाए। इसके साथ साथ समंदर और मौसमी सूरत हाल भी चेक करना चाहिए ताकि नामुनासिब हालत में डाइविंग को अवॉइड किया जा सके। विदारत दाखला ने वाजे तौर पर कहा है कि जब आप अकेले हों तो डाइविंग मत कीजिए और खाने के फौरन बाद या ऐसी दवा लेने के बाद डाइविंग मत कीजिए जो तवज्जो या होश पर असर डाल सकती हो। ये भी याद रखिए कि समुद्री मखलूक को छूना या नुकसान पहुंचाना मना है, जबकि समुद्री माहौल की हिफाजत भी हर डाइवर की जिम्मेदारी है। डाइविंग से पहले तमाम इक्विपमेंट की जांच कर लेना लाजमी है ताकि ये यकीन हो जाए कि वो ठीक हालत में है। डाइवर को चाहिए कि डाइविंग लोकेशन और वापसी के वक्त के बारे में घर वालों या दोस्तों को पहले से इत्तला दें और पानी की सतह पर डाइविंग फ्लैग के साथ नुमाया बयोई लगाएं ताकि वहां पे जो कश्तियां या दूसरे लोग हैं उनको आपकी मौजूदगी का अंदाजा हो सके। डाइविंग के दौरान पानी की गहराई, प्रेशर और एयर कंजम्पशन पर लगातार नजर रखनी चाहिए, जबकि ममनू इलाकों और मुल्क की समंदरी हदूद से दूर रहना जरूरी है और किसी भी इमरजेंसी की सूरत में फौरन 999 पर राब्ता कीजिए। मिनिस्ट्री ऑफ इंटीरियर कहती है कि हिफाजती कवानीन पर अमल करें, महफूज रहें और समंदर का लुत्फ जिम्मेदारी के साथ उठाएं। FM 107 आपकी और आपकी फैमिलीज की हिफाजत की ख्वाहिश करता है।
7: Anytime, anywhere.
8: कभी भी और कहीं भी आप सुन सकते हैं FM 107. Log into our website urduradio.qa or download the app QMC now.

0: 61 اسکولوں اور نرسریوں کو اعلیٰ ترین سطح پر ایوارڈ کا کپ, 45 اداروں کو شیلڈ جبکہ 99 اداروں کو تعریفی اسناد دی گئیں. وزارت تعلیم کے مطابق یہ اعزازی کپ ان اداروں کو دیا جاتا ہے جو مسلسل 3 سال تک خلاف ورزیوں اور سرکاری انتباہات سے پاک ریکارڈ برقرار رکھتے ہیں. دوسرے سال میں شیلڈ اور پہلے سال میں تعریفی سند دی جاتی ہے. اس سال اعزاز حاصل کرنے والے اداروں کی تعداد گزشتہ سال کے 166 کے مقابلے میں بڑھ کر 207 ہو گئی. وزارت نے کہا کہ اس ایوارڈ کا مقصد محفوظ تعلیمی ماحول, والدین کے ساتھ مثبت تعلقات, انتظامی شفافیت اور تعلیمی معیار کو بہتر بنانا ہے. خلیج ٹاؤن کونسل کے سیکرٹری جنرل جاسم محمد البدیوی سے تھائی لینڈ کے دارالحکومت بینکاک میں اقوام متحدہ کے دفتر برائے منصوبہ جاتی خدمات کے ایگزیکٹو ڈائریکٹر خورخے موریرا دا سولوا نے ملاقات کی. یہ ملاقات بین الاقوامی مالیاتی فنڈ اور عالمی بینک کے سالانہ اجلاسوں کے موقع پر کی گئی. ملاقات میں دونوں رہنماؤں نے غزہ کی انسانی, اقتصادی اور ترقیاتی صورتحال اور امدادی کارروائیوں میں درپیش مشکلات سے متعلق تبادلہ خیال کیا. جاسم البدیوی نے فلسطینی عوام کی ہر سطح پر مدد کے لیے عالمی کوششیں تیز کرنے اور آبنائے ہرمز میں بغیر کسی پابندی یا اضافی فیس کے آزادانہ بحری آمد و رفت یقینی بنانے کی ضرورت پر زور دیا. انہوں نے کہا کہ اہم سمندری راستوں کی سلامتی, عالمی توانائی کی فراہمی, غذائی تحفظ اور بین الاقوامی تجارت کے لیے اہم بنیادی ستون ہے. ملاقات میں ابنائے ہرمز میں انسانی ضروریات سے متعلق فنی انتظامات بہتر بنانے اور خلیج تعاون کونسل اور اقوام متحدہ کے درمیان ترقیاتی و انسانی تعاون مضبوط بنانے کے امکانات کا بھی جائزہ لیا گیا. غزہ میں قابض اسرائیلی فوج کے حملوں اور فائرنگ کے نتیجے میں گزشتہ چند گھنٹوں میں متعدد فلسطینی شہید جبکہ کئی دیگر زخمی ہو گئے. فلسطینی طبی ذرائع نے بتایا کہ جنوبی غزہ شہر کے علاقے تل الحوا میں چند روز قبل اسرائیلی بمباری میں زخمی ہونے والا ایک فلسطینی زخم کی تاب نہ لاتے ہوئے شہید ہو گیا. وسطی غزہ میں دیر البلح کے مشرقی علاقے میں اسرائیلی فائرنگ سے ایک فلسطینی زخمی ہو گیا, جبکہ خان یونس کے مشرقی اور جنوبی علاقوں میں بھی فائرنگ کی اطاعت ذرائع نے دی ہیں. اس سے قبل غزہ شہر میں ایک رہائشی اپارٹمنٹ پر کیے گئے فضائی حملے کے نتیجے میں ایک فلسطینی خاتون شہید اور متعدد دیگر افراد زخمی ہو گئے تھے. فراہم کردہ رپورٹ کے مطابق 7 اکتوبر 2023 سے جاری اسرائیلی جارحیت کے نتیجے میں فلسطینی شہدا کی تعداد 74,389 اور زخمیوں کی تعداد 1,75,423 تک پہنچ گئی ہے. واضح رہے کہ جنگ بندی معاہدے کے باوجود غزہ کے مختلف علاقوں میں فضائی حملوں, توپوں کی گولہ باری اور فائرنگ کی اطلاعات موصول ہو رہی ہیں. مصر نے غزہ میں جنگ بندی برقرار رکھنے اور جامع امن منصوبے پر عمل درآمد کے لیے امریکہ اور دیگر علاقائی و بین الاقوامی شراکت داروں کے ساتھ قریبی رابطے جاری رکھنے کے عزم کا اظہار کیا ہے. مصر کی وزارت خارجہ نے اپنے جاری کردہ بیان میں کہا ہے کہ مصر کی اولین ترجیحات میں انسانی امداد کی مسلسل فراہمی, اسرائیلی افواج کا غزہ سے انخلا, منصوبے کے دوسرے مرحلے کے نفاذ کی تیاری اور تعمیر نو کی کوششوں کا آغاز شامل ہے. مصر نے شرم الشیخ امن سربراہی اجلاس سے پیدا ہونے والی سفارتی پیش رفت کو آگے بڑھانے پر زور دیا اور امریکی صدر ڈونالڈ ٹرمپ کے امن منصوبے پر عمل درآمد کی حمایت کا اعادہ بھی کیا. بیان میں کہا گیا کہ موجودہ حالات کو فلسطین و اسرائیل کے تنازعات کی بنیادی وجوہات حل کرنے کے لیے ایک سنجیدہ سیاسی عمل میں تبدیل کیا جانا چاہیے تاکہ تشدد دوبارہ شروع نہ ہو سکے. مصر نے دو ریاستی حل کی حمایت کرتے ہوئے 4 جون 1967 کی سرحدوں کے مطابق مشرقی القدس کو دارالحکومت بنا کر ایک آزاد فلسطینی ریاست کے قیام پر زور دیا ہے. نشریہ کے اختتام سے قبل ایک مرتبہ پھر سماعت کیجیے اہم خبروں کا خلاصہ۔ وزیر مملکت برائے امور خارجہ سے پولینڈ کے دارالحکومت میں اس کے نائب وزیر اعظم وزیر خارجہ نے ملاقات کی، جس میں دو طرفہ تعاون کے تعلقات، علاقائی کشیدگی میں کمی اور امن و استحکام کے لیے سفارتی کوششوں سے متعلق تبادلہ خیال کیا گیا۔ وزیر اعظم کے مشیر وزارت خارجہ کے ترجمان سے جرمن وزیر مملکت برائے امور خارجہ نے ملاقات کی۔ ملاقات میں اقتصادی امور، سرمایہ کاری اور دفاعی تعاون سے متعلق بات چیت کی گئی۔ قطر اور پولینڈ نے علاقائی امن و استحکام اور سفارتی مذاکرات کے فروغ سے متعلق بات چیت کی ہے۔ وزارت تعلیم و اعلیٰ تعلیم نے قوانین کی پابندی اور تعلیمی معیار برقرار رکھنے پر 200 سے زائد پرائیویٹ اسکولوں اور نرسریوں کو اعزازات سے نوازا۔ قطر لیڈرز سینٹر 28 اکتوبر کو پائیدار اداروں کے قیام اور مؤثر قیادت کے موضوع پر اپنا تیسرا فورم کا اجلاس منعقد کرے گا۔ خلیج تعاون کونسل نے فلسطینی عوام کی مدد اور آبناء ہرمز میں آزادانہ بحری آمد و رفت یقینی بنانے پر زور دیا ہے۔ اور غزہ میں اسرائیلی حملوں کے نتیجے میں فلسطینیوں کی شہادتوں اور زخمیوں کی تعداد میں مزید اضافہ ریکارڈ کیا گیا، جبکہ مصر نے جنگ بندی، انسانی امداد، اسرائیلی انخلا اور آزاد فلسطینی ریاست کے قیام کے لیے دو ریاستی حل کی حمایت کا اعادہ کیا ہے۔ سامعین، ریڈیو قطر سے آج کا دوسرا نشریہ اب اپنے اختتام کو پہنچتا ہے۔ ہمارے ساتھی اسیلہ بنڈار اور مجھے محمد نفیس کو اگلی ملاقات تک کے لیے دیجیے اجازت۔ فی امان اللہ۔
1: ہمارا اگلا بلٹن صبح 9 بجے پیش کیا جائے گا۔ سنتے رہیے FM 107۔
2: السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ دوستوں، میرے یعنی سرور مرزا کے ساتھ آئیے جانتے ہیں وزارت داخلہ سے ویکلی اپڈیٹ۔
3: ہر ہفتے کی سب سے ضروری اپڈیٹ لے کر آ رہے ہیں آر جے سرور ایم او آئی ویکلی اپڈیٹ پروگرام میں۔ وزارت داخلہ کی ہر ایک ایکٹیویٹی، ضروری خبریں اور آپ کی فیملی کے لیے امپورٹنٹ اویئرنیس، سب کچھ ملے گا یہاں اور جانیے وہ سب جو آپ کے لیے میٹر کرتا ہے۔ ایم او آئی ویکلی اپڈیٹ، آپ کا ویکلی ڈوز آف نیوز اینڈ مچ مور وتھ آر جے سرور۔
2: وزیر داخلہ اور انٹرنل سیکیورٹی فورس لخویہ کے کمانڈر شیخ خلیفہ بن حمد بن خلیفہ آل ثانی نے اسلامی جمہوریہ ایران کے وزیر داخلہ اسکندر مومنی سے ملاقات کی۔ ملاقات کے دوران باہمی دلچسپی کے کئی امور، خاص طور پر سیکیورٹی کے شعبے میں تعاون پر تبادلہ خیال کیا گیا۔ اس کے علاوہ دو طرفہ موجودہ علاقائی چیلنجز کے تناظر میں استحکام کو فروغ دینے اور بین الاقوامی امن کے تحفظ کے لیے مشترکہ کوششوں پر بھی بات چیت کی گئی۔ دوستوں، ایمرجنسی نمبر 999 ایک اہم ضروری نمبر ہے۔ یاد رکھیے، اگر آپ کو کسی ایمرجنسی میں مدد کی ضرورت ہو تو سب سے پہلے اپنے آپ کو پوری طرح سے پوری سچویشن میں شامل کریں۔ اگر آپ خود پہ یا دوسروں پہ خطرہ محسوس کر رہے ہیں تو بنا کسی ہیزیٹیشن کے 999 پر کال کریں۔ جب آپ کال کریں تو اپنا پورا پتہ، اپنی حالت اور ضروری معلومات، جیسے کہ کس قسم کی ایمرجنسی ہے، کس وقت کا ایشو ہے اور کس جگہ پہ آپ ہیں، یہ سب بتانا بہت ضروری ہے۔ یہ معلومات دے کر آپ اپنی مدد کے لیے جلدی سے رسپانس حاصل کر سکتے ہیں۔ 999 پر کال کرتے وقت یہ ضروری ہے کہ آپ پوری طرح سے شانت رہیں۔ اگر آپ گھبرائیں گے تو مدد دینے والے کو آپ کی بات سمجھنے میں مشکل ہو سکتی ہے، اس لیے اپنی کال کو کلیئر اور ٹھیک سے دینا ضروری ہے۔ جب آپ 999 پر کال کرتے ہیں تو یہ کال ڈائریکٹلی ایمرجنسی سروسز سینٹر تک پہنچتی ہے۔ وہاں پر ٹرینڈ پروفیشنلز آپ سے بات کرتے ہیں اور سچویشن کے مطابق آپ کو مدد فراہم کرتے ہیں۔ अगर आपको मेडिकल मदद की जरूरत है तो एम्बुलेंस भेजी जाती है। अगर किसी कुदरती तूफान या नेचुरल डिजास्टर का सामना है तो रेस्क्यू टीम और सिविल डिफेंस भी आपकी मदद के लिए आती है। पीनल एंड करेक्शनल इंस्टीट्यूशन से डिपार्टमेंट ने अहमद बिन मोहम्मद मिलिट्री कॉलेज के ऑफिसर्स कैडेट्स के एक वफ्द का इस्तकबाल किया जो फील्ड विजिट पर इदारे के काम और इसलाह और रिहैबिलिटेशन निजाम से वाकफियत हासिल करने के लिए आए थे। कैडेट्स का इस्तकबाल असिस्टेंट डायरेक्टर पीनल एंड करेक्शनल इंस्टीट्यूशन डिपार्टमेंट कर्नल यूसुफ बिलाल अल अब्दुल्ला और डिपार्टमेंट के चंद अफसरान ने किया। विजिट के दौरान एक तारुफी लेक्चर दिया गया जिसमें डिपार्टमेंट के फराइज और जिम्मेदारियों पर रोशनी डाली गई। इसके साथ कैदियों की इसलाह और रिहैबिलिटेशन के लिए चलाए जाने वाले प्रोग्राम्स के बारे में भी आगाही दी गई जो उनकी रिवायती समाजी और पेशावराना सलाहियतों को बेहतर बनाने और उन्हें मुआशरे में दोबारा शामिल होने के लिए तैयार करने में मददगार हों। ऑफिसर कैडेट्स ने डिपार्टमेंट की मुख्तलिफ सहूलियात का दौरा भी किया जहां उन्होंने अमली कार्रवाइयों और फराहम की जाने वाली खिदमात का मुशाहिदा किया। उन्हें उन वसाइल और इक्विपमेंट के बारे में बताया गया जो इसलाह और रिहैबिलिटेशन प्रोग्राम में इस्तेमाल किए जाते हैं। सामईन, ट्रैफिक कानून और हिदायत की पाबंदी सड़क पर हर फर्द की सलामती के लिए जरूरी है। गैर एहतियाती रवैये ट्रैफिक हादसात का सबब बन सकते हैं जबकि जिम्मेदाराना ड्राइविंग हादसात में कमी लाने में मदद देती है। सबसे पहले ट्रैफिक हादसात की अहम वजूहात क्या हैं? आइए जानते हैं। ट्रैफिक हादसात अक्सर गैर एहतियाती ड्राइविंग और कानून की खिलाफवर्जी के नतीजे में पेश आते हैं। हर ड्राइवर पर लाजमी है कि वो सड़क इस्तेमाल करने वालों की सलामती का ख्याल रखे। दूसरा, गैर महफूज लेन तब्दील करना या अनसेफ लेन चेंजेस। अचानक लेन बदलना या रोड क्लियर होने की तस्दीक के बगैर दूसरी लेन में जाना संगीन ट्रैफिक हादसात का सबब बन सकता है। तीसरा, एहतियात और तवज्जो की कमी, फेलियर टू एक्सरसाइज कॉजन। ड्राइविंग के दौरान तवज्जो की कमी, गफलत या रोड पर पूरा फोकस ना रखना गाड़ी पर काबू खोने और हादसात का बाइस बन सकता है। चौथा, सेफ डिस्टेंस को बरकरार ना रखना, नॉट मेंटेनिंग अ सेफ डिस्टेंस। सामने वाली गाड़ी के करीब चलना और मुनासिब फैसला ना रखना इमरजेंसी सूरत हाल में वक्त पर ब्रेक लगाने की सलाहियत को कम कर देता है जिससे एक्सीडेंट का खतरा बढ़ जाता है। पांचवा, रोड पर दाखिल होने से पहले तस्दीक ना करना, एंटरिंग द रोड विदाउट इंश्योरिंग इट इज क्लियर और नॉट। रोड पर आते या मोड़ लेते वक्त ट्रैफिक की सूरत हाल का अंदाजा ना लगाना ड्राइवर्स और दूसरे रोड यूजर्स को खतरे में डाल सकता है। और आखिरी, ट्रैफिक कानून की पाबंदी करना, ट्रैफिक कानून और हिदायत पर अमल आपकी और दूसरे रोड यूजर्स की सलामती को यकीनी बनाता है। कानून की पाबंदी ट्रैफिक के रवां बहाव को बरकरार रखती है और सड़कों को सबके लिए महफूज बनाती है। वजारत दाखिला का कहना है कि हमेशा एहतियात के साथ गाड़ी चलाएं, सेफ डिस्टेंस रखें, लेन तब्दील करते वक्त इंडिकेटर का इस्तेमाल करें और पूरी तवज्जो रोड पर मरकूज रखें। और ये याद रखिए कि महफूज ड्राइविंग सबकी जिम्मेदारी है। रियासत कतर ने रियाद में जीसीसी जनरल सेक्रेटरीट के हेडक्वार्टर्स में मुनक्किद गल्फ कोऑपरेशन काउंसिल ममालिक के डायरेक्टर्स जनरल ऑफ पब्लिक सिक्योरिटी कमेटी के सातवें इजलास में शिरकत की। वजारत दाखिला के वफ्द की क्यादत डायरेक्टर जनरल ऑफ पब्लिक सिक्योरिटी मेजर जनरल मोहम्मद जासिम अल सुलेती ने की। इजलास में एजेंडा में शामिल कई सिक्योरिटी मौजूदात पर गौर किया गया और मुश्तरका सिक्योरिटी कमेटीज की सिफारिशात और नतायज का जायजा लिया गया। इसके अलावा जीसीसी ममालिक के दरमियान सिक्योरिटी कोऑर्डिनेशन और तआवुन को मजीद मजबूत बनाने के तरीकों पर भी तबादला ख्याल किया गया। रियासत कतर ने तुनीशिया में अरब इंटीरियर मिनिस्टर्स काउंसिल के जनरल सेक्रेटरीट के हेडक्वार्टर्स में मुनक्किद अरब ममालिक के ट्रैफिक डिपार्टमेंट के सरबराहों की 22वीं कॉन्फ्रेंस में शिरकत की। वजारत दाखिला के वफ्द की क्यादत असिस्टेंट डायरेक्टर जनरल ऑफ ट्रैफिक ब्रिगेडियर मोहम्मद बिन जासिम अल सानी ने की। कॉन्फ्रेंस में एजेंडा में शामिल ट्रैफिक सेफ्टी से मुतालिक कई अहम मौजूदात पर बहस की गई और उनसे मुतालिक मुनासिब सिफारिशात मंजूर की गई। दोस्तों, सर्दियों के मौसम में फॉग या धुंध की वजह से बास सड़कों और खास तौर से हाईवेज पर गाड़ी चलाते वक्त विजिबिलिटी में कमी की वजह से आपको परेशानी हो सकती है। आप सभी से गुजारिश है कि गाड़ी चलाते वक्त एहतियात बरतें और जरूरी हिफाजती इकदामात करें। याद रखें कि आपकी गाड़ी के रियर विंडो में ऑटो डिफॉगर का ऑप्शन होता है जिसको इस्तेमाल करके आप गाड़ी के पीछे वाले ग्लास को क्लियर कर सकते हैं। कोहरे या धुंध के वक्त अपनी गाड़ी के फॉग लैंप्स का इस्तेमाल कीजिए, जिससे आपका विजन क्लियर होगा और गाड़ी चलाने में आसानी होगी। अगर आपकी गाड़ी में फॉग लैंप्स नहीं है तो आप हजार्ड बटन को दबाकर चारों इंडिकेटर को ऑन कर सकते हैं।